0: FM 100's time check. It's 8 a.m.
1: महराना देखभाल में फितरत परवान चढ़ती है। शॉबिंग सिंगल रेमेडीज मखसूस हर्बल फार्म्स और नबताती बागा से हासिल की जाती हैं, ताकि आपको ऐसा मयार मिले जिस पर आप मुकम्मल भरोसा कर सकें। डॉक्टर हमीद जर्नल होमियो और शॉब जर्मनी के पाकिस्तान में 75 साल सिर्फ सेहतमंद पाकिस्तान के नाम।
2: हर शहर की अपनी पहचान, हर कोने में बसा है पाकिस्तान। इस जश्न आजादी फातिमा फर्टिलाइजर के साथ मिलकर बुलंद करें अपने शहर की शान। कैमरा उठाइए और अपने पाकिस्तान की खूबसूरती दिखाइए। टिकटॉक, इंस्टाग्राम या फेसबुक पर हैशटैग दिल से सरसब्ज के साथ सरसब्ज पाकिस्तान चैलेंज की ऑडियो पर अपनी वीडियो अपलोड करें और पाइए जीतने का मौका। आईफोन 17 प्रो मैक्स, इलेक्ट्रिक बाइक और शानदार कीमती इनामात। तो आओ दिल से देखें सरसब्ज पाकिस्तान।
3: स्टेप स्कूल से फाउंडेशन हो स्ट्रॉन्ग। स्टेप स्कूल्स दे रहा है मॉडर्न न्यू एज एजुकेशन व्हिच विल प्रिपेयर योर चाइल्ड इन बिकमिंग अ फ्यूचर लीडर। वी मेक लर्निंग फन फ्रॉम प्राइमरी इयर्स एजुकेशन थ्रू स्टीम अप्रोच, ताकि आपका बच्चा डेवलप कर सके स्ट्रॉन्ग साइंस, टेक्नोलॉजी, इंजीनियरिंग, आर्ट एंड मैथमेटिक्स स्किल्स। Admissions open. For more details, call now at 0311-111-7837.
0: This program is brought to you by
2: इस जश्न आजादी फातिमा फर्टिलाइजर के साथ मिलकर बुलंद करें अपने शहर की शान।
4: And HBL Freedom Account. जहां ख्वाब वहां HBL.
5: And Candyland. Non-stop fun करते जाओ।
6: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارمز سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرے۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
7: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
8: قدرت کا نظام توازن پر قائم ہے، وسائل سے زیادہ آبادی کے بھول سے توازن بگڑ جاتا ہے۔
9: گھر کے افراد اور آمدن میں توازن
10: ہماری ذمہ داری ہے۔
11: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
7: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
12: FM 247 365 FM 100
13: 31 سال FM 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
14: السلام علیکم پاکستان۔

0: Assalamu alaikum, Pakistan, and assalamu alaikum everyone. This is me, Fatma Khan, aur aap sun rahe hain FM 100 Pakistan. Aap sabko khush aamadeed kehte hain program cooking special mein, jis mein hamare saath maujood hoti hain cooking expert Rida Aftab. Assalamu alaikum Rida.
1: Wa alaikum assalam aur assalamu alaikum tamam dekhne walon ko, sunne walon ko.
0: کیسی ہیں آپ؟
1: اللہ کا شکر الحمدللہ
0: ٹھیک ٹھاک ہے مزے میں.
1: بالکل بالکل.
0: چلو بھائی یہ تو بہت ہی اچھی بات ہے, ایسی آپ رہیں ٹھیک ٹھاک مزے میں. اور آ گئی ہیں آپ واپس فرائیڈیز اور سیٹرڈیز کو, ادھر ہمارا ساتھ ہوتا ہے, اور ادھر سیٹرڈے کو آپ آ گئی ہیں.
1: جی بالکل آ گئے ہیں.
0: آ گئی ہیں اور چھا گئی ہیں.
1: اچھا
0: زبردست ہو گیا. تو ریتا آج آپ کا چھٹی کا دن ہے یا کوئی اور مصروفیات؟
1: نہیں نہیں میں گھر پہ ہوں گی آج اور کل, چھٹی ہے.
0: انجوائے کرنے کا ارادہ ہے یا کام کی اثر ہو جاتی ہے ویسے تو چھٹی بھائی؟
1: ہاں یہ تو ہے ذرا, پھر وہ ہوتا ہے یہ نا کہ پورا ہفتہ آپ کام ہی کر رہے ہوتے ہیں تو چھٹی کا دن نہیں ہوتا ہے. تو مجھے تو خیر یہ ہوتا ہے کہ چلو اپنے گھر میں اپنے بچوں کے پاس تو ہیں ہم.
0: یہ بات بھی صحیح ہے. یہ ہے کہ جو اس سے آپس میں اپنوں کا ساتھ ہوتا ہے نا وہ بڑا اچھا لگ رہا ہوتا ہے. بالکل یہ صورت ہے. عالیہ بھائی کوکنگ اسپیشل کا آغاز ہو چکا ہے, تو آپ نے اپنے موبائل کے رائٹ میسج آپشن میں جانا ہے, کے ایچ آئی لکھنا ہے, اسپیس دینا ہے, اپنا میسج ٹائپ کر کر سینڈ کر دینا ہے 3636 پہ. ساتھ ہی ساتھ ہم ایف ایم 100 کا آفیشیل فیس بک پیج پر لائیو ہیں, آپ وہاں بھی کامنٹ کر سکتے ہیں اور ہمارے پروگرام کا حصہ بن سکتے ہیں. تو جلدی سے میسج کریں, کامنٹ کریں اور بتائیں کہ ردا سے آپ کیا پوچھنا چاہتے ہیں. ردا آج آپ نے لنچ میں کیا بنایا؟
1: آج لنچ میں میں نے بنایا نہیں ہے کچھ, اس لیے کہ میں گھر جا کے بریانی بناؤں گی. چاول میں سوک کر کے آ گئی تھی اور مسالہ جو ہے وہ رات کو بنا لی تھی. ظاہر ہے گیس کا بھی تھوڑا سا مسئلہ ہوتا ہے, تو ابھی ایک بجے جب جاؤں گی تب تک گیس ہوگی, تو پھر یہ آج میرا جاتا تھا. میں نے کہا چکن بریانی بنا لیتی ہوں.
0: اوے ہوئے وی آئی پی لنچ بنانے کا,
1: بس یہی تھا اور تو کچھ نہیں تھا.
0: بیسٹ ہو گیا بھائی. بریانی تو ویسے بھی وہ کہتے ہیں نا کہ ہر مرض کا علاج ہے, مطلب آپ کے موڈ کو آٹومیٹکلی نا بریانی کی خوشبو مجھے لگتا ہے صرف خوشگوار بنانے کے لیے کافی.
1: صحیح بالکل صحیح.
0: اور پھر جب وہ شیف ردا آفتاب کے ہاتھ کی بنے گی تو پھر واقعی میں اچھا.
1: میری گھر کی جو کوکنگ ہوتی نا اتنی جھٹ پٹ ہوتی نا, فٹافٹ کچھ یہی نہیں ہوتا, جو سامنے نظر آتا وہی میں ڈال دیتی ہوں. کہتی ہوں اب کون اس کو یہ لے کر آیا وہ لے کر آیا, تو میں جو چیزیں سامنے ہوتی وہی ڈال کے بنا لیتی ہوں. کل وہ تھوڑا سا چکن بچا ہوا تھا تو میں نے کہا کہ اب یہ چکن بوائل کر کے رکھا, اب اس کا کیا کیا جائے. تو میں دو تین آلو بھی بوائل تھی جو میں وہاں لے کر گئی تھی ٹی وی پہ, تو میں نے کہا چلیں اب اس کا کچھ نہ کچھ تو کرتے ہیں. تو وہ ہری پیاز پڑی ہوئی تھی گھر میں, ہری مرچ دھنیا, تو میں نے اس کی چکن اور آلو کے کٹلیٹس ٹائپ کے بنا لیے, تو وہ بڑے مطلب اچھا ٹیسٹ آ گیا. تو میں نے کہا کہنے کہ اس میں کیا کیا ڈالا, میں نے کہا کچھ بھی نہیں ڈالا. میری پڑوسن تھی کہنے کیا ڈالا, میں نے کہا کچھ بھی نہیں ڈالا, جو گھر کی چیزیں بچی ہوتی وہ ڈال دی میں نے. کہ بڑے مزے کے بنے ہیں.
0: یہی ہوتا ہے واقعی میں, ایسی چیزیں نا بہت مزے کی بنتی, کیونکہ وہ ایک رہتا بڑا ڈفرنٹ ٹیسٹ دے رہی ہوتی ہے نا آپ کو. وہ جو ایک پریپریشن سے بنا رہے ہوتے ہیں کہ اتنا لال مرچ اور یہ, لیکن ایسی چیزیں بڑی مزے کی بنتی ہیں. خیر تو زبردست ہو گیا اسی کے ساتھ ساتھ.
1: آلو بخارے تھوڑے سے پڑے ہوئے تھے, اب میں نے کہا وہ اتنے کھٹے ہوتے ہیں کھائے نہیں جاتے, میں نے کہا چلو اس کی چٹنی بنا دوں. اب 9 بجے کا ٹائم تھا, میں نے کہا ابھی ہے گیس جانے کا ٹائم, تو فٹافٹ میں نے آلو بخارے کی چٹنی بنا لی. پھر اس کے بعد مجھے گاجریں نظر آئی اتنی ساری فریج میں پڑی ہوئی تھی, جو ٹی وی پہ لے کے جاتے ہیں بچ جاتی ہیں چیزیں, تو میں نے کہا اتنی ساری گاجر, اور یہ گاجر جو ہے نا وہ والی, تو میں نے کہا اس کا کیا کیا جائے, اس کا بھی کچھ نہ کچھ ہر نکالتے ہیں. ہری مرچیں پڑی ہوئی تھی, جب ہم ٹی وی کے لیے ڈیلی فریش سامان لیتے ہیں نا تو پھر وہ چیزیں بچ جاتی ہیں. پھر میں نے کہا چلے بھی اچار, سب اچار چار کر رہے تھے, اچار ہی نہیں بنایا, تو میں نے گاجر کو کاٹا اور اس کے ساتھ ہری مرچیں کاٹی اور ہلدی اور نمک لگا کے اس کو رکھ دیا. تو کل میں جاؤں گی وہاں پر بازار جاؤں گی اور دیکھتی ہوں گروسری لے کے, اگر مجھے گیری مل گئی تو اس کے اندر ڈال دیں گی, نہیں تو کچھ اور سبزیاں مکس کر کے لیمو ومو لہسن ادرک ڈال کے تو اس طرح سے سبزی کا اچار بنا لوں گی اس کو.
0: واہ ردا کیا بات ہے آپ کی.
1: میں نے کہا چلو ٹائم بھی تھوڑا تھا کل میرے پاس, اور ایک پتہ جب آپ کا دوسرے دن آف ہوتا ہے نا تو آپ کو بڑا لگتا ہے کہ بھئی سکون میں ہم سکون,
0: ایک انرجی آ جاتی ہے,
1: لگتا ہے کہ کوئی ٹینشن ہی نہیں ہے, سکون ہی ہوتا ہے.
0: بالکل صحیح بات ہے. تو ردا نے اپنے فریج کا کیا صفایا اور بنائی زبردست چیزیں, ویری گڈ بھائی, اچھی بات ہے یہ. اور ردا کا تو ویسے بھی میرے خیال سے دا موسٹ فیوریٹ ایکٹیویٹی اچار بنانے کی ہے.
1: مجھے بہت مزہ اچار اور چٹنیاں.
0: ہاں تو کہ کھاتی آپ ہیں نہیں؟
1: نہیں میں نہیں کھاتی ویسے یہ, پر بنا دیتی ہوں. پھر میری فرینڈ جو کوئی آتی ہے کچھ نہ کچھ کہتی ہے ردا بنا تھا چٹنی. پرسوں آئی تھی میری دوست, وہ کہنے لگی ردا وہ کیا نام لیتے ہیں ہری چٹنی تمہارے ہاتھ کی بڑی زبردست ہے. میں نے کہا اچھا میں بنا کے بھیجوں گی. اب میں نے سوچا یہ آلو بخارے کی چٹنی اور ہری چٹنی اس کو میں لے کر آؤں گی نا کل فریش والا پودینہ وغیرہ, تو میں نے کہا اس کو دونوں بوٹلس میں ڈال کے بھجوا دوں گی. تو کچھ فرینڈس ہوتی ہیں نا بڑی اچھی بڑی کلوز فرینڈس ہوتی ہیں, तो उनके साथ एक फैमिली की तरह होता है, तो वो भी बिला तकल्लुफ मुझसे मांग ही लेती है।
0: सही बात है, बिल्कुल ऐसा ही है। तो हृदय ये सारी एफर्ट्स करती हैं बेचारी दूसरों के लिए कि चलो दोस्त जो आ रहे हैं वो खुशी से खाएं और एंजॉय करें। बिल्कुल ठीक है भाई। और हृदय आफ्ताब हमारे साथ मौजूद हैं 1 बजे तक, तो आप जल्दी जल्दी अपनी पसंद की रेसिपीज और टिप्स हृदय आफ्ताब से पूछ सकते हैं। इसी के साथ साथ हमारे पास पहला मैसेज भी आ चुका है, इसे हम शामिल करेंगे और हृदय से पूछेंगे कि भाई इसकी क्या रेसिपी है। तो हृदय हमें बता दें कि वो ढाबे स्टाइल जो बाहर दाल मिलती है वो कैसे बनाते हैं।
1: अच्छा, चने की दाल ना। अच्छा, उसका तरीका ये है कि चने की दाल को धो के पहले बॉईल कर लेना, थोड़ी सी हल्दी डाल के उसको आपने उबाल लेना। उबालने के बाद फिर आपने क्या करना है, दूसरी साइड पे इसका मसाला तैयार करना है। जैसे आधा किलो दाल है तो एक प्याज ले लेना, 4 टमाटर ले लेना। सबसे पहले ऑयल गर्म करना, उसमें जीरा 1 चाय का चम्मच डाल देना। फिर उसके बाद आपने क्या करना है, उसके अंदर प्याज डालना। प्याज अच्छा सा लाइट गोल्डन ब्राउन हुआ तो अब आपने क्या करना है, इसमें लाल मिर्च पाउडर 2 चाय के चम्मच, हल्दी आधी चाय का चम्मच, नमक 1 चाय का चम्मच, ये डाल के और 1 खाने का चम्मच अदरक लहसुन का पेस्ट डाल देना। थोड़ा सा ये भुना जाएगा, फिर आपने इसमें टमाटर डाल के 2 कप पानी डाल के इसको ढक देना, ताकि टमाटर आजकल बड़ी देर से गलते हैं। जब टमाटर गल जाएंगे बहुत अच्छे से, उसको जरा सा अच्छी तरह से मैश कर लेना, घोट लेना। फिर उसके बाद उबली हुई दाल डाल के इसको मिक्स कीजिएगा। मिक्स करके अब इसको आपने दम पे रखना है, तो 1 खाने का चम्मच कसूरी मेथी लीजिएगा, उसको साफ करके हाथ से अच्छी तरह से मसल के ऊपर कसूरी मेथी डाल के अब इसको 10 मिनट के लिए दम पे रख देना। दम पे रख दिया, चूल्हा बंद किया, उसके बाद आपने हरी मिर्च, वो अदरक जो है स्लाइस में कटिंग कर लीजिएगा। अदरक, अदरक को आपने स्लाइस में कटिंग कर लिया। थोड़ा सा ऑयल लीजिएगा, उसमें अदरक को फ्राई कीजिएगा। अदरक फ्राई हुई, हरी मिर्चें, थोड़ा सा हरा धनिया डाल के आखिर में आपने दम पे डाल देना है, तो बड़े मजे की ये दाल बनती है, बहुत अच्छी दाल बनती है।
0: ऑलराइट, तो ढाबा स्टाइल दाल कैसे बनती है रदा ने आपको बता दिया है, ये बहुत मजे की लगती है। और वाकई में हमें ऐसा लगता है कि दाल छत हम घर में नहीं बना सकते
1: उनका, एक असल में ज्यादातर पता वो लोग घी में बनाते हैं। उनका ज्यादा खाना जो होता है वो घी में बनता है, तो उसका टेस्ट एक अलग ही होता है,
0: एक अलग ही होता है। ये बात तो सही है।
1: बाकी ये है कि मसाले वगैरह, अच्छा वो लोग क्या करते हैं, जैसे गरम मसाला पूरा कूट के रखे होता है तो आखिर में वो भी दम में डालते हैं, उसका भी बड़ा अच्छा टेस्ट होता है। वो कहते हैं हमारा सीक्रेट मसाला,
0: सीक्रेट मसाला है। बिल्कुल ऐसा ही है। और आजकल जो रहता है वो जो एक हम सोशल मीडिया पे वीडियोस वगैरह देख रहे होते हैं खाने पीने की, तो उसमें भी बड़ा मजा आता है, ये सीक्रेट मसाला है, ये हमारे घर का बना हुआ है,
1: कुछ भी नहीं होता।
0: हाँ, बस अट्रैक्शन है वो।
1: वो मैंने भी अपने YouTube के चैनल पे डाला है, सीक्रेट मसाला मैंने भी डाला है, मैंने भी बना के डाला था।
0: अच्छा,
1: जो मैंने कहा लोग सारे कहते हैं सीक्रेट मसाला है, तो फिर मैंने अपने YouTube के चैनल पे वो बना के डाला था। तो फिर लोगों ने पूछा इसका क्या है क्या है, तो मैंने कहा कि इसको भी जैसे दाल में डाल दें, आप किसी सब्जी में डाल दें, आप चिकन में डाल दें, तो अच्छा, बड़ा अच्छा चिकन कढ़ाई में बड़ा अच्छा टेस्ट आ जाता है। तो वो कुछ मसाले थे जो सारे मैंने एक साथ करके तो उसको तैयार करके डाला था।
0: ठीक है रदा, मैं भी आपके YouTube चैनल पे देखूंगी किसी का मसाला क्या है।
1: बड़ा जबरदस्त, उसका काफी सारी चीजें थी, फिर उसको मैंने बना के डाला था, लेकिन बहुत अच्छा बना था, उसकी खुशबू भी बड़ी अच्छी आ रही थी।
0: बिल्कुल सही है, फिर मैं भी अपनी वीडियो बना के डालूंगी कि भैया जी ये मेरा सीक्रेट मसाला है, खाने में डलता है।
1: बस वो बताते नहीं, अब लोगों को ये होता है कि क्या सीक्रेट मसाला क्या है, हालांकि कोई नहीं है, वही जीरा, साबुदनिया, बादियान के फूल, ये सारी चीजें ही होती हैं, थोड़ी सी गुलाब की पत्तियां, ये सारी चीजों को डाल के तो कहते हैं सीक्रेट मसाला।
0: सीक्रेट मसाला है, बिल्कुल भाई। तो अब रदा आफ्ताब के यूट्यूब चैनल पे आप लोग देख सकते हैं, और अब मैं भी देख के जरा वो सीक्रेट मसाला बना के रख लूंगी और जो भी कुछ बना रही होंगी उसमें डाल दूंगी, ताकि वो चीजें जो है वो मजे की बन जाए। बिल्कुल ठीक है जी। और मजीद मैसेजेस का भी सिलसिला जारी है हमारे पास, हम मैसेज करती हैं। आयशा कहती हैं, आप ही के क्लब सैंडविच बनाने का बता सकती हैं आप?
1: चलें बिल्कुल नोट कर लीजिएगा क्लब सैंडविचेस के। अच्छा, इसके लिए क्या है, आपने ब्रेड के स्लाइसेस ले लेने हैं, तकरीबन आपने ले लेने 8 अदद, ठीक है, या 4 लीजिएगा या 8 लीजिएगा, जितने भी आपने बनाने हैं। पहले सबसे पहले आपने चिकन को तैयार करना है। चिकन को इस तरह से कीजिएगा, चिकन में काली मिर्च डालिएगा, थोड़ा सा नमक डालिएगा, और उसके अंदर जैसे मतलब छोटे छोटे से उसके टुकड़े कर लीजिएगा, क्यूब्स की तरह छोटे, बिल्कुल छोटे, उसमें काली मिर्च, नमक, सोया सॉस ये डालकर ना उसको, और जरा सा लहसुन का पेस्ट, तो उसको आपने आधी चाय का चम्मच, अगर आपके पास तिक्का मसाला है तो वो डाल देना, नहीं तो चाट मसाला डाल देना, और थोड़ा सा पेपरिका पाउडर, ताकि वो रेड कलर का नहीं हो, तो लाल मिर्च डाल देना। अब 2 टेबलस्पून ऑयल डाल के उसको अच्छी तरह से आपने फ्राई करके आपने निकाल लेना,
0: ठीक है।
1: ठीक है, उसके बाद आपने क्या करना है, आप ले लीजिएगा 2 अंडे ले लीजिएगा, उसमें थोड़ी काली मिर्च, नमक डाल के उसको फेंट लीजिएगा, फिर उसको ऑमलेट की तरह बनाकर आपने अलग से उसके 4-4 टुकड़े करके रख देने,
0: ठीक है।
1: इसके पर कोई कोई फ्राई अंडा भी डालते हैं लेकिन उसमें से सर्दी बह रही होती है, बुरा लगता है। ठीक है, अब आपने ले लेना है खीरा ले लीजिएगा, टमाटर ले लीजिएगा स्लाइस में, आपने इसको कट कर लेना। इसके बाद आपने आधा कप मायनीज ले लेनी है, उसमें दो खाने के चम्मच आपने टोमेटो केचप डाल देना है। तो अब आपने क्या करना है, चिकन के जो पीसीज हैं उसके ऊपर आपने एक मायनीज और वो टोमेटो केचप वाला पेस्ट लगाएगा, उसके ऊपर एक सलाद का पत्ता रखिएगा, फिर उसके अंदर आपने चिकन की फिलिंग करनी है। ठीक है, फिर दूसरी लेयर आपने देनी है दोबारा से उसकी ब्रेड की, उसके ऊपर आपने बटर लगाना है, बटर के ऊपर फिर आपने वही मायनीज वगैरह वो लगा लीजिएगा, एक अंडे का जो ऑमलेट की तरह बना के रखा है वो डालिएगा, उसके अंदर खीरा टमाटर वगैरह डाल देना और दूसरी उसके ऊपर लेयर दे देना। इस तरह से दो से तीन लेयर थी, लेकिन जो ब्रेड के स्लाइसेस होते हैं उसको आपने हल्का सा टोस्ट कर लेना, फिर आप उसको ट्रायंगल में काट लेना, तो इस तरह से क्लब सैंडविचेस जो है तैयार हो जाएंगे।
0: ऑल राइट, डिटेल रेसिपी के साथ रिदा ने आपको क्लब सैंडविच की रेसिपी जो है वो बता दी है, सो यू मस्ट ट्राई बिकॉज क्लब सैंडविच जो है ना वो मुझे लगता है कि सैंडविचेस के सर है ना।
1: असल में ये होता है ना, तो सैंडविचेस का बच्चों के भी फेवरेट होते हैं, बड़ों के भी फेवरेट होते हैं। अगर आप कहीं जा भी रहते हो तो जल्दी झटपट ये बना के खा लिया,
0: ये बात तो सही है।
1: अभी तो बच्चे थोड़े बड़े हो गए, पहले मैं क्या करती थी इसका मिक्सचर जरूर बना के रखती थी, चिकन को बॉईल करके अलग से रख लिया, अंडों को बॉईल करके अलग से रख लिया, फिर उसके बाद जो मतलब इसके लिए मायनीज है टोमेटो केचप उसको भी मिक्स करके रख देती थी, तीनों चार वो सलाद वगैरह जो वो नहीं डालते थे वो जब स्कूल जाते थे, तो सुबह का टाइम होता था तो मैं क्या करती बॉल के अंदर सारी चीजें मिक्स किया, उनको ब्रेड के स्लाइसेस में डाला और वो जो टीन रैप होती है उसके अंदर रैप करके उनको दे देती थी, और खुद को भी कभी कभी ऐसा होता था।
0: सही बात है, बिल्कुल सही बात है, ये बड़ी मजे की रेसिपी जो है लगती है। खैर जी, इसी के साथ साथ ब्रेक की जानिब चलते हैं, फिर वापस आके आपके मजीद मैसेज को शामिल करते हैं, तो कहीं मजा आएगा। वी विल बी राइट बैक।

0: FM 100's time check. It's 2 p.m.
1: जैज कैश के साथ पाओ फिर से 1 करोड़ जीतने का शानदार मौका। अब हर महीने अपने जैज कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा 1 करोड़ का बम्पर प्राइज। बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैज कैश है ना।
0: This program is brought to you by
2: Step School Se Foundation Ho Strong. Call now at 0311-111-7837.
0: Like us on facebook.com/FM247365. FM247365.
3: Kudrat ka nizam tawazan par qaim hai.
4: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے.
5: گھر کے افراد اور آمدن میں توازن
6: ہماری ذمہ داری ہے.
7: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں.
8: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
0: ایف ایم 100 31 سال ایف ایم 100 آپ کی آواز. السلام علیکم پاکستان.
9: السلام علیکم پاکستان.

0: FM 100's time check. It's 6 p.m.
1: HBL Freedom Account के साथ अपने ख्वाबों और बिजनेस को दे आजादी की उड़ान. मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग
2: और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ
1: अकाउंट खोले डिजिटली या विजिट करें अपनी करीबी HBL ब्रांच. HBL Freedom Account, जहां ख्वाब वहां HBL.
3: خالص اجزا بھروسے مند شفا شواب سنگل ریمیڈیز قدرت کے بہترین اجزا سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں ڈاکٹر حمید جنرل ہومیو اور شواب سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT مفت چیک بک مفت آن لائن بینکنگ
2: اور بہترین موبائل ایپ کی سہولت کے ساتھ
1: ایچ بی ایل فریڈم اکاؤنٹ جہاں خواب वहां HBL.
4: जैस कैश के साथ पाओ फिर से एक करोड़ जीतने का शानदार मौका. अब हर महीने अपने जैस कैश अकाउंट में 15,000 रुपए या ज्यादा का बैलेंस मेंटेन करने पर 60 लकी विनर्स को मिलेगा 5,00,000 रुपए तक का इनाम और साथ ही साथ मिलेगा एक करोड़ का बम्पर प्राइज. बैलेंस मेंटेन करने पर करोड़ों के कैश प्राइजेस जीतने के लिए जैस कैश है ना.
1: HBL Freedom Account کے ساتھ مفت IBFT, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ HBL Freedom Account, جہاں خواب وہاں HBL.
5: بہترین انشورنس ہر وقت آپ کے ساتھ, جیسے ایزی پیسہ انشورنس مارکیٹ پلیس, 50 سے زیادہ پلانز, بہترین کوریج, خاص ڈسکاؤنٹس اور صرف 24 گھنٹوں میں کلیم حاصل کرنے کی سہولت. کور 3 کے لیے ڈیڈیکیٹڈ پلانز اور 25,000 ٹاپ ڈاکٹرز سے کنسلٹیشن بھی. ابھی ایزی پیسہ ایپ پر انشورنس مارکیٹ پلیس ایکسپلور کریں. ایزی پیسہ ڈیجیٹل بینک, ایزی والا بینک.

0: BTCL Flash Fiber Azadi Offer. Lagaye sirf ₹4,999 mein. Aur paye free Shock Android TV Box worth ₹15,000. Free 100 Mbps Internet Speed 6 mahine ke liye. 500 All Net Minutes aur bahut kuch. To aaj hi naya connection lagaye. Call 1218 ya UPTCL app download karke subscribe kare. Terms and conditions apply. Sharaat to sawabit lagu hai.
1: This public service message is brought to you by FM 100. रात में गाड़ी चलाने के दौरान तेज रोशनी देने का मतलब ऐसा ही है जैसे दिन के वक्त हॉर्न बजाना. इसका गैर जरूरी इस्तेमाल मत कीजिए. ट्रैफिक कानून की पाबंदी कीजिए.
2: बैन अल-अक़वामी सतह पर रवाना होने वाले मुतवज्जो हूँ. ऐसी ऑनलाइन एप्स और प्लेटफॉर्म से इज्तनाब करें जो पैसों की इवज किसी नामालूम शख्स का सामान आपके अपने सामान के साथ ले जाने के लिए करें. यह आसान कमाई का तरीका तो नजर आता है लेकिन हकीकत में खतरनाक जाल है. मंशियात फरोश इन्हीं तरीकों को इस्तेमाल करके मंशियात स्मगल कर रहे हैं. याद रखें अगर आपके सामान से मंशियात बरामद हुई तो कानूनन इस जुर्म के जिम्मेदार सिर्फ आप होंगे. खबरदार किसी अजनबी का सामान दौरान सफर अपने साथ ले जाना आपके लिए खतरनाक हो सकता है.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
3: ڈینگی ایک خطرناک بیماری ہے جو مچھر کے کاٹنے سے پھیلتی ہے. صبح سورج نکلنے کے بعد اور شام سورج غروب ہونے سے پہلے یہ مچھر آپ کو کاٹ سکتا ہے. اگر آپ کو اچانک تیز بخار, شدید سر درد, جسم اور جوڑوں میں درد, متلی یا کمزوری محسوس ہو تو فوراً ڈاکٹر سے رجوع کریں. ڈینگی کا مچھر صاف پانی میں پیدا ہوتا ہے, اس لیے گھر اور ارد گرد کہیں بھی پانی جمع نہ ہونے دیں. پانی کی ٹینکیوں کو ڈھانپ کر رکھیں. گملوں اور کولر کا پانی باقاعدگی سے تبدیل کریں. لمبی آستین والے کپڑے پہنیں. مچھر مار سپرے اور مچھر دانی کا استعمال کریں. یاد رکھیں احتیاط ہی ڈینگی سے بچاؤ کا بہترین طریقہ ہے. ڈینگی سے بچاؤ, آپ کی احتیاط, آپ کی حفاظت.
1: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا. FM 100. Like us on facebook.com/FM247365. FM 247365.